एफएमएक्स 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौ रोबिन शर्माको आवाजमा आधुनिक गीत, जसमा शब्द रहेको छ पुष्कर पराजुलीको अनि संगीत शरद सिन्हाको।

अब भने पालो भएको छ लोकगीतको गुन्जने आवाज रहेको छ बसन्ती बाला लामाको शब्द कर्ण थामेको छ भने सङ्गीत रहेको छ बसन्ती बाला लामाकै।

0: संगति कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित भारतको लागि नशामुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभएको छ। लोकसभाले आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित भारतको लागि नशा मुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मन्डवियाले आज उद्घाटन समारोहमा 1 करोडभन्दा अधिक सहभागीहरूलाई यस आशयबारे जानकारी दिनुभयो। कार्यक्रममा सहभागीहरूले नशा मुक्त शपथ पनि लिने केन्द्रीय मन्त्रीले बताउनुभयो। विकसित भारतका लागि नशा मुक्त युवा अभियान 100 हप्ता लामो देशव्यापी जनभागीदारी अभियान हो, जसको उद्देश्य युवाहरूलाई लागु पदार्थ दुर्व्यवसनबाट टाढा रहन प्रोत्साहित गर्नु रहेको छ। जसमा साप्ताहिक आइतबार युवाको नेतृत्वमा जागरण अभियान, सामुदायिक र्याली, नशामुक्त शपथ लिने लगायतका कार्यक्रमहरू रहेका छन्। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। समितिका अध्यक्ष भाजपा सांसद पीपी चौधरीले संविधान सम्बन्धी संयुक्त समिति 129 संशोधन विधेयक 2024 र केन्द्रशासित प्रदेश कानून संशोधन विधेयक 2024 कार्यकाल बढाउने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो। यस विधेयकमा लोकसभा र राज्य विधानसभाहरूको चुनाव एकैसाथ गराउने प्रयास गरिएको छ। सदनमा ध्वनि मतबाट प्रस्ताव पारित भएको छ। लोकसभाले आज लोक परीक्षा

0: उचित समाधान निवारण संशोधन विधेयक 2026 माथि विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ। विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम ऐन 2024 संशोधन गर्ने व्यवस्था गरेको छ। विधेयकमा धेरै महत्त्वपूर्ण प्रस्तावहरू समावेश गरिएको छ। यस अन्तर्गत दोषी पाइनेलाई 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना र दोषी ठरिएका अपराधीहरूको सम्पत्ति जफत गर्ने प्रावधान रहेको छ। मुद्दाहरूको द्रुत निपटाराका लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई दैनिक आधारमा मुद्दाहरूको सुनवाई गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान गरिएको छ। साथै पुलिस चौकीहरूमा मुद्दा दर्ता भएको मितिले 2 महिनाभित्र जाँच अनिवार्य रूपमा सम्पन्न, 3 महिनाभित्र मुद्दाहरूको समाधान गरिसक्नुपर्नेछ। केन्द्रीय कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले लोकसभामा यो विधेयक पेश गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभयो। उहाँले वित्त तथा अर्थव्यवस्था, वाणिज्य तथा उद्योग एवं प्रौद्योगिकी क्षेत्रसँग सम्बन्धित मन्त्रालय र विभागहरूको भावी कार्यसूचीको समीक्षा गर्नुभयो। बैठकको मुख्य उद्देश्य विकसित भारतको लक्ष्यलाई अगाडि बढाउनु थियो। श्री मोदीले मन्त्रालयहरू र विभागहरू बीच बलियो टिम निर्माण गर्न आह्वान गर्नुभयो र अधिकारीहरूलाई साझा उद्देश्यको भावनाको साथ काम गर्न आग्रह गर्नुभयो। उहाँले विभागहरू बीच समन्वय स्थापित गर्न र विभिन्न प्रकारका अवरोधहरू पार गरेर एकसाथ परिणाम दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो।
1: बैठक के दौरान श्री मोदी ने मंत्रालयों और विभागों के बीच एकजुटता की भावना के साथ काम करने का आग्रह किया। नागरिक केंद्रित शासन के महत्व का उल्लेख करते हुए प्रधानमंत्री ने कहा कि भारत की जनता शासन के केंद्र में रहनी चाहिए। उन्होंने याद दिलाया कि प्रत्येक निर्णय और नीति आम नागरिक के हितों और आकांक्षाओं के अनुरूप होना चाहिए। श्री मोदी ने कहा कि भारत बुनियादी ढांचे में महत्वपूर्ण निवेश कर रहा है, लेकिन स्वदेशी प्रौद्योगिकियों के विकास को भी समान प्राथमिकता दी जानी चाहिए। आदित्य प्रताप सिंह, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले विश्वको 70% बाघ भारतमा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, भारतको बाघ संरक्षणका प्रयासहरू प्रकृतिसँग सामञ्जस्यमा जीवन बिताउने युगौँ पुरानो संस्कृतिबाट प्रेरित छन् र मानिसहरूको सामूहिक इच्छाद्वारा सञ्चालित छन्। उहाँले विज्ञानमा आधारित संरक्षण, समुदायको सहभागिता र बाघ संरक्षणको सुदृढ गर्दै सतत विकासका लागि देशले आफ्नो प्रतिबद्धता दोहोऱ्याएको पनि बताउनु भएको छ। उहाँले बाघ संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने र वन कर्मचारीहरू र वैज्ञानिकहरूको प्रशंसा पनि गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतले बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा केन्द्रीय मन्त्री यादवले विश्वको 75% बाघ भारतमा रहेको बताउनु भएको छ। बाघको संख्या 3682 छ र 58 अभयारण्यहरूमा फैलिएको छ। यससँगै भारत विश्वमै बाघ संरक्षणको क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ। उहाँले अझ भन्नुभएको छ, यी उत्साहजनक आँकडाहरूले भारतीय वनको राम्रो अवस्था र संरक्षणमा ध्यानलाई दर्शाउँदछ। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेल 2026 पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले गुलबीर सिंहको शानदार प्रदर्शनले पुरुषहरूको 10,000 मिटर दौडमा भारतलाई राष्ट्रमण्डल खेलहरूमा पहिलो पदक दिलाउन सफल बनेको बताउनु भएको छ। उहाँले उनको यस उपलब्धिमा राष्ट्रले गर्व गरेको बताउनुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ। यसैबीच उपराष्ट्रपति सिपी राधाकृष्णनले पनि ग्लास्को राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 69 केजी भारोत्तोलन स्पर्धामा रजत पदक जितेकोमा हरजिन्दर कौर र पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। भारतको कुल निर्यात वित्त वर्ष 2025-26 रेकर्ड 863.1 अरब अमेरिकी डलर पुगेको छ। सरकारले हिजो संसदमा यो वृद्धि वस्तु सेवा र दुवैको निर्यातमा भएको बलियो वृद्धि र देशको मुक्त व्यापार सम्झौता अन्तर्गत बजार पहुँच वृद्धिका कारण भएको बताएको छ। वाणिज्य एवं उद्योग मन्त्रालयका अनुसार वस्तुहरूको निर्यात 441.8

0: 21.3 अरब डलर पुग्यो, जसले देशको निर्यात वृद्धिमा दुई क्षेत्रको संयुक्त शक्तिलाई प्रतिबिम्बित गर्दछ।
1: वाणिज्य और उद्योग मंत्रालय के अनुसार वस्तुओं का निर्यात 441.8 अरब डॉलर रहा, जबकि सेवाओं का निर्यात 421.3 अरब डॉलर तक पहुंच गया, जो देश की निर्यात वृद्धि में दोनों क्षेत्रों की संयुक्त शक्ति को दर्शाता है। मंत्रालय ने बताया कि भारत के हाल के व्यापार समझौते के कारण विशेष रूप से संयुक्त अरब अमीरात, ब्रिटेन, ऑस्ट्रेलिया, ओमान और EFTA देशों के साथ निर्यात के अवसरों में उल्लेखनीय विस्तार हुआ है।
0: भारतले होर्मुज जल डमरू मध्यममा हालै धेरै जहाजहरूमा भएको हमलाको कठोर निन्दा गरेको छ। भारतले यस क्षेत्रमा वाणिज्यिक जहाजहरू र नागरिक बुनियादी ढाँचाहरूलाई निशाना बनाउने घटनाहरू तुरन्त रोक्नुपर्ने बताएको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले कङ्ग्रेसका सांसदहरूले संसदमा चर्चाको क्रममा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 प्रावधानहरूमाथि चर्चा नगरेको र सदनमा विभिन्न राजनीतिक मुद्दाहरू उठाएको आरोप लगाउनु भएको छ। उहाँले विद्यार्थीहरूको चिन्ता र उनीहरूको मागलाई सम्बोधन गर्दै यो विधेयक ल्याएको पनि बताउनु भएको छ। मौसम विभागले छत्तीसगढ़, पूर्व मध्य प्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पंजाब, उत्तराखण्ड र उत्तर प्रदेशका लागि आगामी दुई दिनका लागि चेतावनी जारी गरेको छ। जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र र मराठवाडामा आज भारी वर्षा हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तिममा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित भारतको लागि नशामुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति JPCको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभएको छ। लोकसभाले आज लोक परीक्षा संशोधन विधेयक 2026 विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ। अनि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। आकाशवाणीबाट समाचार पुरा भयो।

अब सुनौ बसन्ती बाला लामाको स्वर अनि संगीत रचनामा यो आधुनिक लोकगीत शब्द ज्योति बाला लामाको हो।

श्रोताले सुन्नुभयो लोकगीत बसन्ती बाला लामाको आवाजमा, शब्द थियो ज्योति बाला लामाको अनि सङ्गीत बसन्ती बाला लामाकै। यो प्रसारण हो आकाशवाणीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा विषय रहेको छ खगोलविदहरू सक्रिय रूपमा बन्ने चम्किलो नीलो स्ट्रागल टाढाको दुर्लभ खोजतिर आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी अनुवादक तथा वाचिका उषा किरण भारतीय खगोलविदहरूले आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरूसँग मिलेर निलो स्ट्रागलर तारा बीएसएसको दुर्लभ खोजको विवरण दिएका छन् जसले त्यस्ता ताराहरू कसरी सिर्जना हुन्छन् भन्ने प्रत्यक्ष प्रमाण प्रदान गर्दछ निलो स्ट्रागलर तारा तारा समूहहरूमा पाइने एक विशिष्ट वर्गका ताराहरू हुन् जुन आफ्ना साथीहरूभन्दा तातो उज्यालो र ठूला देखिन्छन् र लामो समयदेखि तिनीहरूको उत्पत्ति र विकास बुझ्न खोजिरहेका खगोलविदहरूलाई अल्लमल्लमा पारेका छन् यसको अनुसन्धान गर्न विज्ञान तथा प्राविधिक विभाग डीएसटीको स्वायत्त संस्थान भारतीय खगोल भौतिक शास्त्र संस्थान आईआईएका खगोलविदहरूले लगभग 9500 प्रकाश वर्ष टाढा अवस्थित पुरानो खुला तारा क्लस्टर कोलिन्डर 2061मा उल्लेखनीय बाइनरी तारा प्रणालीको अध्ययन गरे यस प्रणालीलाई थप अनुसन्धानको लागि एक आशाजनक उम्मेद्वारको रूपमा पहिचान गरिएको थियो किनभने यसको गुणहरूले दुई ताराहरू बीचको निरन्तर अन्तर्क्रियाको सुझाव दिन्छ अध्ययनले नासाको टीईएसएस अन्तरिक्ष अभियानबाट उच्च परिशुद्धता प्रकाश वक्रहरूलाई चिलीमा युरोपेली दक्षिणी वेधशालाद्वारा संचालित धेरै ठूलो टेलिस्कोप प्रयोग गरेर प्राप्त रेडियल वेग मापनसँग जोडेको थियो आईआईएका संकाय सदस्य र अध्ययनका सहलेखक अन्नपूर्णी सुब्रमण्यमले यसरी व्याख्या गरे हामीले पत्तो लगायौं कि ब्लू स्ट्रागलरले आफ्नो साथी ताराबाट सक्रिय रूपमा सामग्री प्राप्त गरिरहेको छ जसले गठनको कार्यमा फँसेको बीएसएसको दुर्लभ झलक प्रदान गर्दछ हाम्रो खोजले बीएसएसको उत्पत्तिको व्याख्या गर्न प्रस्ताव गरेको अग्रणी सिद्धान्तहरूमध्ये एकको लागि प्रत्यक्ष अवलोकन प्रमाण प्रदान गर्दछ अनुसन्धानकर्ताहरूले प्रणालीबाट बलियो एक्सरे उत्सर्जनको पनि पत्तो लगाए बीएसएसद्वारा साथीबाट स्थानान्तरण गरेको सामग्रीलाई अभिवृद्धि गरिँदा यस्तो एक्सरे गतिविधि अपेक्षित हुन्छ जसले हाल द्रव्यमान स्थानान्तरण भइरहेको स्वतन्त्र

0: प्रमाण प्रदान गर्दछ। विस्तृत विश्लेषणले देखायो कि बीएसएस को द्रव्यमान सूर्यको भन्दा लगभग 1.67 गुणा छ र यसले लगभग 0.32 सौर्य द्रव्यमान भएको साथीबाट पदार्थलाई अभिवृद्धि गरिरहेको छ। विकासवादी मॉडलिङको भनाई अनुसार द्रव्यमान स्थानान्तरण लगभग 5.46 अर्ब वर्ष पहिले शुरू भएको थियो र आजसम्म जारी छ, जबकि क्लस्टर आफै लगभग 7 अर्ब वर्ष पुरानो हुने अनुमान गरिएको छ। गौहाटी विश्वविद्यालयका पीएचडी विद्यार्थी र अध्ययनका पहिलो लेखक र भारत सरकारको विज्ञान तथा प्राविधिक विभागको इन्सपायर कार्यक्रम अन्तर्गत इन्सपायर फेलो अली हसन शेख भन्छन्, यो खोजले बाइनरी प्रणालीहरूमा मास ट्रान्सफर मार्फत बीएसएस को गठनको लागि अहिलेसम्मकै सबैभन्दा बलियो प्रत्यक्ष अवलोकन प्रमाणहरूमध्ये एक प्रदान गर्दछ, जसले तारकीय खगोल भौतिकीमा दशकौं पुरानो रहस्य समाधान गर्न मदद गर्दछ। आईआईए का संकाय सदस्य र अध्ययनका सहलेखक रामसागर बताउँछन्, गठनको कार्यमा प्रणालीले ब्रह्माण्डभरि तारा समूहहरू र अन्तर्क्रिया गर्ने ताराहरूको विकास बुझ्नका लागि महत्वपूर्ण प्रभावहरूसहित बाइनरी विकास र तारकीय कायाकल्पका सिद्धान्तहरू परीक्षण गर्न एक अद्वितीय प्रयोगशाला प्रदान गर्दछ। यस कार्यको नतिजा एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ, जसको लेखक अली हसन शेख, विमान जे मेदी र गौहाटी विश्वविद्यालयबाट हितेन्द्र सरकार, बेंगलुरूको भारतीय खगोल भौतिकी संस्थानबाट अन्नपूर्णी सुब्रमण्यम र राम सागर, आईएनएएफ इटलीबाट सर्जियो मेसिना, अनुपम भरदास र आईयूसीएए पुणेबाट सुस्मिता दास, लक्स अब्जर्भेटर डी पेरिस फ्रान्सबाट अतिला पोरो र उत्तरी फ्लोरिडा विश्वविद्यालय संयुक्त राज्य अमेरिकाबाट मरिना कन्किल हुन्।
1: आकाशवाणी सिलीगुड़ी अनुष्ठान सुनछेन मीडियम 421.9 मीटर अर्थात 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआर एपे। परवर्ती घोषणा एकटु परेई।
2: आकाशवाणी शिलीगुड़ी शुरू होच्छे अनुष्ठान सृजनी।
3: आमार कवितारा लेखक प्रदीप कुमार देवर कलमे पढ़ु आमार कवितारा बोईटी संग्रह करते जोगाजोग करुन 9831834248 এই নম্বরে। নম্বরটি আবার বলছি 9831834248। লেখক প্রদীপ কুমার দেবের কলমে পড়ুন আমার কবিতারা।

हो अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। राज्यसभाले राष्ट्रिय गौरवको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। भारतको नियन्त्रक तथा महालेखा परीक्षक क्याकको प्रदर्शन लेखा अडिट रिपोर्टले तृणमूल कंग्रेसको

0: शासनकालमा पश्चिम बंगालको सार्वजनिक स्वास्थ्य व्यवस्थामा धेरै गम्भीर कमजोरीहरूको खुलासा गरेको छ। पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामाले भोलि मंगपुको भ्रमण गर्नुहुनेछ र आकाशवाणी खरसाङका तीनजना अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर आज विदाई समारोह सम्पन्न भएको छ। अब समाचार विस्तारसित। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्दछ। यस विधेयकमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कठोर सजायको व्यवस्था गरिएको छ। मुद्दाहरूको छिटो निपटाराको लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेशलाई दैनिक सुनवाईको लागि विशेष त्वरित न्यायालय स्थापित गर्न आदेश दिएको छ। पुलिस थानामा सूचना दर्ता भएको तारिकदेखि 2 महिनाभित्र अपराधको जाँच सम्पन्न गर्नुपर्ने व्यवस्था पनि यसमा गरिएको छ। आरोप पत्र दर्ता भएको तारिकबाट 3 महिनाभित्र मुद्दाको सुनवाई पूरा गरिसक्नुपर्नेछ। विधेयकमाथिको चर्चाको जवाफ दिनुहुँदै कार्मिक जन गुनासो तथा राज्यमन्त्री जितेन्द्र सिंहले कानूनलाई अझ कडा बनाउन र छिटो न्याय प्रदान गर्न विधेयकमा संशोधन गरिएको बताउनुभयो। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले राष्ट्रिय गौरव अपमान निवारण अधिनियम 1971 थप संशोधन गर्दछ। प्रस्तावित वन्दे मातरमलाई राष्ट्रिय गाना जन गण मनको सम्मान वैधानिक संरक्षण प्रदान गर्नेछ। यी अपराधहरूमा 3 वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। गृह राज्यमन्त्री नित्यानन्द रायले आज लोकसभामा जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पेश गर्नुभयो। विधेयकमा जन्म र मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्ने लक्ष्य राखिएको छ। अधिक जानकारी हाम्रा संवाददाता स्यारोन थापाबाट सुन्नुहोस्।
1: विधेयकमा कुनै जन्म वा मृत्युको सूचना रजिस्टरलाई 1 वर्षभन्दा अधिक तर 2 वर्षभित्र प्राप्त भएमा जन्म वा मृत्युको प्रामाणिकता प्रमाणित भएपछि जिल्ला मजिस्ट्रेट महकुमा अधिकारी वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा मात्र पञ्जीकृत गर्न सकिने व्यवस्था गरिएको छ। विधेयकमा भनिएको छ, यदि जन्म वा मृत्यु 2 वर्षभन्दा अधिक रजिस्टरलाई रिपोर्ट गरिएको छ भने प्रथम श्रेणीको न्यायिक मजिस्ट्रेटको आदेशमा मात्र पञ्जीकृत गरिनेछ। अधिनियम अनुसार जन्म र मृत्युको पञ्जीकरण अनिवार्य हुने र अधिनियम अन्तर्गत जारी गरिएको प्रमाणपत्रले व्यक्तिको कानूनी पहिचान प्रदान गरेको छ। ढिलो पञ्जीकरणको प्रावधानलाई थप कठोर बनाउन र जन्म र मृत्युका घटनाहरूको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्न नयाँ विधेयक ल्याएको हो। सारण मगर, आकाशवाणी समाचार, खरसाङ।
0: आध्यात्मिक र शैक्षणिक गुरूहरूलाई समर्पित गुरु पूर्णिमा पर्व आज मनाइँदैछ, जसलाई व्यास पूर्णिमा पनि भनिन्छ। यस अवसरमा मानिसहरूले आफ्ना गुरूहरूलाई स्मरण गर्छन् र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दछन्। यस पावन अवसरमा सुके पोखरी खण्ड अन्तर्गत आर्य तारा गुम्बा सिमाना अनि सम्पूर्ण गाउँवासीको आयोजनामा सिमाना बजारमा गुरू पूर्णिमाको पूजा सम्पन्न भयो। साथै 11 बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोछेको 3 अवतारी तेन्पा राप्केको मूर्तिको परिक्रमा गरियो। आज विश्व बाघ दिवस हो। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा वन्य जीव प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, विश्वमा बाघहरूको कुल संख्याको 70% बाघ भारतमा छन्। भारतको बाघ संरक्षण प्रयास प्रकृतिसित सामञ्जस्य स्थापित गर्ने शताब्दीयौं पुरानो संस्कृतिले प्रेरित रहेको छ र जनताको सामूहिक इच्छा शक्तिले सञ्चालित छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AI@NewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। भारतको नियन्त्रक तथा महालेखा परीक्षक क्याकको प्रदर्शन लेखा अडिट रिपोर्टले तृणमूल

0: कंग्रेसको शासनकालमा पश्चिम बंगालको सार्वजनिक स्वास्थ्य व्यवस्थामा धेरै गम्भीर कमजोरीहरूको खुलासा गरेको छ। सन् 2016-17 2021-22 अवधिलाई समेट्दै प्रतिवेदनले राज्यको आफ्नै स्वास्थ्य नीति नभएको र स्वास्थ्य योजनाहरू राष्ट्रसंघको सतत विकास लक्ष्यसित मेल नखाने उल्लेख गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: प्रतिवेदनका अनुसार स्वास्थ्य तथा परिवार कल्याण विभागले विभिन्न स्वास्थ्य सम्वर्गमा स्वीकृत पदहरूको संयुक्त रेकर्ड समेत राख्न सकेको छैन। राज्यमा विशेषज्ञ चिकित्सकहरूको 36% र जनरल ड्युटी डाक्टरहरूको 49% पद रिक्त रहेको पाइएको छ। सामुदायिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव 91.14% पुगेको छ। प्रयोगशाला तक्निसियनहरूको 75% पद रिक्त छ भने 89% उपस्वास्थ्य केन्द्रमा पुरुष स्वास्थ्य कर्मी 348 सामुदायिक स्वास्थ्य केन्द्रहरू मध्ये 51 स्टाफ नर्स, 29 फार्मासिस्ट, 30 ल्याब टेक्निसियन र 251 रेडियोग्राफर नभएको क्यागले जनाएको छ। 351 सेन्टरमा अपरेशन थिएटर अटेन्डेन्टको अभाव पनि देखिएको छ। प्रतिवेदनले आपतकालीन अवस्था र मातृ स्वास्थ्य सेवाको बारेमा पनि चिन्ता व्यक्त गरेको छ। 71% प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा उपलब्ध थिएन भने 90% शल्यक्रिया लगायत आपतकालीन प्रसूति सेवा उपलब्ध थिएनन्। 70% प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कार्यशील शैयाको अभाव रहेको पाइएको छ। 348 सामुदायिक स्वास्थ्य केन्द्रहरू मध्ये 284 आपतकालीन प्रसूति वा शल्यक्रिया सुविधा थिएन भने 81.89% रगत भण्डारण कक्ष थिएन। प्रतिवेदन अनुसार 45% उपस्वास्थ्य केन्द्रमा महिनामा एक पटक पनि चिकित्सक नआउने गरेको पाइएको छ। एकै समयमा 99.56% घरेलु प्रशिक्षित प्रसव सहयोगीहरूको उपस्थिति बिना सञ्चालन गरिएको थियो। मुस्कान राई, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामा भोलि 30 जुलाईको दिन मंगपु भ्रमणमा आउनुहुनेछ। भ्रमण अवधि सिन्कोना बगानका निर्देशक डाक्टर सामुएल राईसित भेट गरी सिन्कोना बगानको विविध समस्याहरूको समाधान हेतु गम्भीर चर्चा गरिने जानकारी भाजपा महिला मोर्चा दार्जीलिङ जिल्ला अध्यक्ष रोमा छेत्रीले दिनुभएको छ। आकाशवाणी खरसाङका 3 अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर विदाई समारोह सम्पन्न भयो। आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न यस विदाई समारोहमा आकाशवाणी खरसाङको 3 कर्मचारीहरू सिनियर तक्निसियन विनोद कुमार रसाइली, बडियामा युडिसी मिङमा डुक्पा शेर्पा र बडाबाउ युडिसी गोपाल छेत्रीलाई सम्मानसहित विदाई दिइएको छ। आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश कार्कीडोलीद्वारा सञ्चालित कार्यक्रममा तिनै जनालाई खदा अर्पण सहित फूलगुच्छा सल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र लगायत उपहार प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा क्लस्टर हेड जितेन कुमार रोय, आकाशवाणी खरसाङको कार्यक्रम सहनिर्देशक राजीव सुब्बा, समाचार एकांशबाट सम्पादक विराज नारायण रोय लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङ मनोरञ्जन क्लबका सचिव पवन डुक्पाले राख्नु भएको थियो। सिक्किममा पत्र सूचना कार्यालय गान्तोकले सूचना एवं जनसम्पर्क विभाग मंगनको सहयोगमा 12 साल विश्वास के विकास के जन कल्याण के विषयमा मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ताको आयोजना गर्यो। मंगनका अतिरिक्त जिल्ला मेजिस्ट्रेट श्री पेमा वाङचेन नामकर्पा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने एसीडीपीओ रिङ्कु वाङमो भुटिया, एसडीएम मंगन सन्दीप कुमार र आईपीआरडी मंगनका डीआईओ राज शर्मा अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 र राज्यसभाले राष्ट्रिय गौरवको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामाले भोलि मंगपुको भ्रमण गर्नुहुनेछ र आकाशवाणी खरसाङका 3 अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर आज विदाई समारोह सम्पन्न भएको छ। यसका साथै समाचार पूरा भयो।
2: आकाशवाणी शिलिगु

0: अनुच्छेद साधन निवारण संशोधन विधेयक 2026 बहुमतले पारित गरेको छ। यस विधेयकले सार्वजनिक परीक्षा ऐन 2024 संशोधन गर्दै प्रश्नपत्र चुहावट र परीक्षामा हुने धाँधली विरुद्ध अझ कडा कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ। संशोधित कानुन अनुसार परीक्षामा अनुचित कार्यमा संलग्न दोषीहरूलाई 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्मको जरिवाना र सम्पत्ति जफत गर्नेसम्मको सजाय हुनेछ। मुद्दाहरूको चाँडो छिनाफाना गर्नलाई प्रत्येक राज्य तथा केन्द्रशासित प्रदेशहरूमा विशेष फास्ट ट्र्याक अदालत अनिवार्य स्थापना गर्नुपर्ने, प्रहरीमा उजुरी दर्ता भएको 2 महिनाभित्र अनुसन्धान पुरा गर्नुपर्ने र आरोपपत्र दर्ता भएको 3 महिनाभित्र अदालतको सुनवाई सक्नुपर्ने समय सीमा तोकिएको छ। विधेयकमाथिको छलफलको उत्तर दिँदै कार्मिक जनगुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो,
1: सरकार की प्रतिबद्धता का आप इसी बात से अनुमान लगा सकते हैं कि इसी विधेयक के लाने के साथ ही साथ हमारे लॉ मिनिस्टर्स की ओर से भी एक प्रस्ताव जारी कर दिया गया। स्पेशल फास्ट ट्रैक कोर्ट्स है, इनको स्थापित करने का भी क्रम प्रारंभ किया जाए। उसमें दिल्ली, मुंबई, कोलकाता, मध्य प्रदेश, बिहार, उत्तराखंड में पहले ही इन्होंने गठित कर दिया और आने वाले दिनों में बाकी स्थानों पर भी।
0: यसअघि लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले देशमा शिक्षा प्रणाली महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नीट मुद्दामा विद्यार्थीहरूले गरेको विरोध युवाहरूको गम्भीर अभिव्यक्ति भएकाले त्यसको सम्मान हुनुपर्ने धारणा राख्नुभएको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कलाकारहरूसँग भेटघाट गरी उनीहरूका कलाकृतिहरूको अवलोकन गर्नुभयो। कलाकार निवास कार्यक्रम अन्तर्गत बनारस वृत्तचित्र, थाङ्का केरला वृत्तचित्र, बसुहली र मैसुरु जस्ता 12 परम्परागत कलाका प्रतिनिधि कलाकारहरू राष्ट्रपति भवनमा हाल बसोबास गरिरहेका छन्। यो कार्यक्रमले भारतको सांस्कृतिक पहिचान र परम्परागत कलालाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी अगस्त 2 तारिकका दिन विकसित भारत सङ्कल्प अभियान नशामुक्त युवा नामक 100 हप्ता लामो देशव्यापी अभियानको शुभारम्भ गर्नुहुनेछ। युवा नेतृत्व र सामाजिक सहभागिताका लागि बनाइएको अनलाइन प्लेटफर्म माई भारतको नेतृत्वमा लागु पदार्थ दुर्व्यवसन विरुद्ध जनचेतना फैलाउन र युवा शक्तिलाई राष्ट्र निर्माणमा जोड्ने उद्देश्यका साथ सरकारले 100 हप्ते विशाल जनआन्दोलनको घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्रालयका अनुसार यो अभियान भारतमा लागु पदार्थ दुर्व्यवसन विरुद्ध युवाहरूद्वारा सञ्चालित हालसम्मकै सबैभन्दा ठूलो जनआन्दोलन हुनेछ। यस अभियानमा माई भारतका स्वयंसेवकहरू, राष्ट्रिय सेवा योजना, विभिन्न युवा क्लब, विद्यालय, कलेज, विश्वविद्यालयका विद्यार्थीहरूका साथै आध्यात्मिक संस्थाहरूको सहभागिता रहनेछ। अभियान अन्तर्गत आगामी 100 हप्तासम्म प्रत्येक आइतबार देशभरि युवाहरूको नेतृत्वमा खेलकुद प्रतियोगिता, पदयात्रा, ध्यान तथा योग शिविर, सांस्कृतिक कार्यक्रम र सडक नाटक जस्ता विविध जनचेतनामूलक गतिविधिहरू आयोजना गरिनेछन्। अभियानमा उत्कृष्ट योगदान पुर्याउने स्वयंसेवक तथा संस्थाहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिने मन्त्रालयले जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राज्यसभाले आज राष्ट्रिय सम्मानको अपमान रोकथाम संशोधन विधेयक 2026 सर्वसम्मतिले पारित गरेको छ। यस विधेयकले सन् 1971 मूल ऐनलाई संशोधन गर्दै राष्ट्रिय गीत बन्ने मातरमलाई राष्ट्रगान जनगणमन सरह वैधानिक र कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था गरेको छ। कानुन अनुसार बन्ने मातरमको अपमान गर्नेलाई 3 वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ। विधेयकमाथि भएको छलफलको उत्तर दिँदै गृह राज्यमन्त्री नित्यानन्द रायले यो संशोधन केवल एउटा कानुनी फेरबदल मात्र नभई भारतको आत्मा, राष्ट्रिय चेतना र सांस्कृतिक धरोहर र स्वतन्त्रता सङ्ग्रामका आदर्शहरूप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँग भिडियो कन्फरेन्सका माध्यमबाट वार्ता गरी माथिल्लो असममा आएको विनाशकारी बाढी र त्यसपछिको राहत कार्यको समीक्षा गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भन्नुभयो, गृहमन्त्रीले बाढीद्वारा पीडित क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको र बाढी प्रभावित क्षेत्रमा राहत, पुनस्थापना र पुनर्निर्माणका लागि भारत सरकारबाट आवश्यक सबै सहयोग निरन्तर उपलब्ध गराइने आश्वासन